वाणिज्य बैंकका 17 शाखा पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ती शाखामा रहेको अरबौं रूपियाँको निक्षेप कर्जा र नगद मौजदात समेत जोखिममा परेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। नेपाल बैंकर्स संघका अनुसार बाढ़ीबाट प्रभावित 17 शाखामा 78,204 खाता मार्फत 4,43,18,00,000 रूपियाँ भन्दा बढ़ी निक्षेप संकलन भएको थियो। यस्तै 2,125 खाता मार्फत 2,42,80,00,000 रूपियाँ भन्दा बढ़ी कर्जा लगानी भएको थियो। अरबौंको निक्षेप र कर्जा जोखिममा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

दशैंको मुखमा चीनसँग जोड़िएका नेपालका तीन प्रमुख व्यापारिक नाका एकैपटक अवरूद्ध हुँदा चाडपर्व लक्षित सामानको आयात प्रभावित भएको छ र सगड़ी नाका बाढ़िए तहस नहस भएको तातोपानी नाका महिनोदेखि संचालनमा आउन नसकेको र वैकल्पिक मार्गका रूपमा प्रयोग बढ़ेको कोरोला नाका पनि वर्षा पहिरो र हिमपातका कारण बन्द भएपछि सयौं मालवाहक सवारी सीमानामै रोकिएका छनृ।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

पर्वमा TCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL सिजी इलेक्ट्रोनिक्स

0: access to all. यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका विद्यालयमा पठन पाठन सामान्य बन्दै गएको छ। बाढ़ीले सबैभन्दा धेरै क्षति पुगेका रसुवा, नुवाकोट र धादिङमा पठन पाठन शुरू भएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका बाल बालिकालाई लामो समयसम्म बाहिर राख्दा मानसिक तनाव बढ़न सक्ने चुनौतीलाई ध्यानमा राखेर विद्यालय सञ्चालन गरिएको छ।
2: महोत्तरीको भंगाह नगरपालिकाका नगर प्रमुख संजीव कुमार शाहले सोमबार नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गर्दै कार्यालयको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्। लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि कामकाज गर्न असहज भएको भन्दै नगर प्रमुख शाहले प्रमुख जिल्ला अधिकारी यादवलाई नगरपालिका कार्यालयको चाबी बुझाएका हुन्।
1: चामल उद्योगीहरूले 14 दिन पहिले नै सरकार समक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन्। उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन्।
2: भीषण हावाहुरीसँगै आएको मुसलधारे वर्षाले खेतमा पाकेर भित्राउने बेलाको धानबाली ढालेर सुत्तर त बनाइदिएको छ नै किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा छन्। तर वर्माको चिन्ता खेतमा मात्रै सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई कसरी खुवाउने भन्ने अर्को पीर थपिएको छ।
1: कर्णाली प्रदेशमा यस वर्ष खाद्यान्न अभाव नहुने भएको छ। अघिल्ला वर्षमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहार र छठको अवधिमा कुनै पनि खाद्यान्न अभाव हुन नदिने जनाएको छ।
2: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कागजमा सीमित बनेको छ। प्रदेश सभाको दुई तिहाई बहुमतले वन क्षेत्रमा राजधानी तय गरेपछि कार्यान्वयनमा नआई कागजमा सीमित बनेको हो। प्रदेश राजपत्रमा प्रदेशको स्थायी राजधानी छ तर तोकिएको स्थानमा भौतिक रूपमा छैन।
1: सरकारले आगामी मंगसिर एकदेखि उपत्यकामा पशु बच्चाला र मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ। लामो समयदेखि निशा प्रभावी बनेको पशु बच्चाला र मासु जाँच ऐन 2055 पहिलो चरणमा उपत्यकामा तीन जिल्लाका स्थानीय तहबाट कार्यान्वयनमा आउन लागेको हो।
2: नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्ष 2083-84 विद्युत महसूलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। विद्युतमा भ्याट थपिँदा उद्योग तथा व्यवसायको उत्पादन लागत बढ़ेको भन्दै महासंघले यस्तो माग गरेको हो।
1: अब शेयर बजार। अघिल्लो कारोबार दिन बढ़ेको शेयर बजार सोमबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यो दिन नेप्से परिसूचक 16.47 अङ्क अर्थात 0.62% घटेर 2613.33 अङ्कमा झरेको हो।

0: डीटीएच सेवा डिश होम खुशी को कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेपछि इरानले लड़ाई फेरि शुरू भए त्यसका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएको छ इरानी विदेश मन्त्री अब्यास अराघचुले कूटनीतिक समाधानको बाटो भने अझै खुल्ला रहेको बताएका छन्
6: अब खेल खबर जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटका सोमबार निर्धारित दुवै क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएका छन् भारत अफगानिस्तान तथा पाकिस्तान हङकङ बीचका क्वार्टर फाइनल खेल लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एक बल पनि नफाली रद्द भएका हुन्
5: अब विचार विश्लेषण खुशी विज्ञान शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ एकाघरका दुई दाजुभाइ मध्ये एउटा सानैदेखि खुशी देखिन्छ भने अर्को सधैँ उदासीनतामा किन अल्झन्छ एकै पारिवारिक वातावरणमा हुर्किएका दुई बच्चामा किन प्रफुल्लताको मात्रा फरक पर्छ यस प्रश्नको उत्तरका लागि आनुवंशिक तत्व जेनको उत्खनन आवश्यक हुन्छ हर्षले व्यक्तिको रक्तचाप र मुटुको धड्कनलाई सन्तुलित राखी मुटु रोगबाट जोगाउँछ प्रसन्नताले प्रतिरक्षा प्रणाली सबलीकरण मार्फत बाह्य संक्रमण अनि आन्तरिक रूपले शरीरमा उत्पन्न हुने क्यान्सर लगायतका लक्षणबाट जोगाएर आयु समेत लम्ब्याउन भूमिका निर्वाह गर्दछ
6: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि आएका छौं। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली बहसमा विभिन्न क्षेत्रका विषयवस्तुहरूमा खरौ जवाफ र खरौ प्रश्न गर्ने गर्दछौ। अहिलेको पछिल्लो परिस्थितिलाई हेर्ने हो भने निकै

रिस्पोन्स दिनुभएन, किनभने चोलेन्द्र शमशेर जबरा जब पक्राउ परे, पक्राउ परिसके पछाडि निकै ठूलो चर्को आलोचना यतिखेर सरकार सत्ता र गृहमन्त्रीको भएको थियो, र पछि चोलेन्द्र शमशेर जबराले नै आइतबार मात्रै आफूलाई सुरक्षा माग गरेको विषय जुन पत्र सार्वजनिक भयो, यस पत्रका विषयमा पनि निकै ठूला आशंकाहरू यतिखेर पैदा भएका छन्। हुन त अब चोलेन्द्र शमशेर जबरा विवादित पात्र हुन्, उनी आफ्नो कार्यकालमा चाहिँ निर्विवाद रहनै सकेनन्, उनलाई महाभियोग समेत प्रस्ताव दर्ता भएको विषय पनि यतिखेर जगजाहेर पनि छ, तर उनले आफूलाई आफ्नो स्ट्यान्डमा राख्न सकेनन् र उनी किन कमजोर बने र अहिले सुरक्षा किन आवश्यक पर्यो, सुरक्षा दिनका निम्ति घरमै सुरक्षा बढ़ाउनुको साटो उनलाई लगेर किन चाहिँ त्यहाँ राखियो, आन्तरिक रूपमा धरपकड़ भएको हुन सक्ने भन्ने खालका विषयहरू पनि आएका थिए, तर अब चोलेन्द्रले नै मलाई सुरक्षा चाहिन्छ भनिसके पछाडि यसमा धेरै ठूलो विवाद र बहसको विषय पनि रहेन। बालिन पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए, चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामिछानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्ष धर्ममा पनि रहेको थियो, परिणाममा सांसदहरू संसदमा पनि चुप रहे। यस विषयमा चाहिँ धेरै विषयहरू उठेनन्। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको उल्लेख गरेको छ। त्यसैले गर्दाखेरि अब उनको पक्राउको विषयलाई लिएर संसदमा पनि केही आवाजहरू यतिखेर उठेका छन्। पूर्व प्रधान न्यायाधीश पक्राउ प्रकरणमा विपक्षीद्वारा सरकारको चर्को आलोचना पनि भयो, सत्तारूढ़ सांसदहरू चाहिँ मौन रहेको विषय यतिखेर आएको छ। आधारित श्रोता सुरक्षा बढ़ेको भन्दै चोलेन्द्रले नै थप सुरक्षा मागेपछि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र आफ्नो परिवारको जीव ज्यानको गम्भीर सुरक्षा चुनौती रहेको भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसँग माग गरेको विषय पनि आएको छ, र हामीले स्पष्ट रूपमा भन्दा नेपाली रेडियो नेटवर्ककै तर्फबाट पनि प्रहरी प्रवक्तासँग कुराकानी गर्दाखेरि बुझ्दाखेरि हिजो अबेरसम्म पनि पत्र त्यहाँ नपुगेको र जानकारी प्राप्त नभएको भन्ने विषय आएको थियो, तर पछि केही ठाउँहरूबाट पत्र प्राप्त भइसकेको र सादा पोसाकमा प्रहरी परिचालन गरिसकेको भन्ने विषय आयो। जिल्लालाई बुझ्दा पनि जिल्लामा पनि त्यो पत्र आधिकारिक रूपमा पुगि नसकेको भन्ने खालका विषयहरू पनि आएका थिए। अब यो प्रक्रिया किन यसरी अगाडि बढ़िरहेको छ भन्ने विषयमा चाहिँ निकै ठूलो एउटा कन्फ्युजन एउटा आशंका यसले पैदा गरेको छ। जनताले जसरी दुई तिहाई नजिकको मत दिएका छन्, कसैलाई कसैको रवाफमा र कसैको दबावमा चाहिँ प्रहरी प्रशासन संयन्त्रलाई कमजोर बनाउने र तुल्याउने काम किन भइरहेको छ त भन्ने खालको विषयहरू पनि आएका छन्। सांसद विरूद्ध अभिव्यक्ति दिँदा दुर्गा प्रसाई पक्राउ परेका छन्। राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाद प्रसाई सोमबार पक्राउ परेका छन् र उनी पक्राउ पर्नुको कारण जेन्जी सहितकी आमा अर्थात सांसदले उजुरी दिएको र त्यसका आधारमा पक्राउ परेको भन्ने खालका विषयहरू पनि आएका छन्। स्वतन्त्रता हुन्छ बोल्ने स्वतन्त्रताका विषयहरूलाई पनि सँगसँगै जोड़िएर हेरिएको छ। आधारित श्रोता सरकारको छ महिनामा सुशासनमा आशा कार्यशैलीमाथि अझै पनि प्रश्नहरू छन्। प्रशासनिक फजुल खर्च कटौतीदेखि मन्त्रालयको संख्या कटौती राजनैतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजीदेखि पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन 100 शासकीय सुधार कार्यसूची सार्वजनिकका विषयहरू छन् र गाली पाएका विषयमा सल्लाहकारको हाली मुहाली र कर्मचारीमा विश्वास मन्त्रालय घटाए पनि सल्लाहकारका नाममा व्यथिति राजनैतिक प्रतिशोध र बिना पूर्जी पक्राउ गिरफ्तारी संसद संविधान र संवैधानिक निकायको अपेक्षा मेरिटोक्रेसीको उल्लंघन र मर्यादाक्रम बिचिएको नियुक्ति वैकल्पिक व्यवस्थाविहीन सुकुम्बासी व्यवस्थापन अर्थतन्त्र कर वृद्धि र कूटनीतिक अपरिपक्वतामा सरकार मायर बनेको विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा हामी यिनै विषयमा चर्चा बहस गर्नेछौ र नेपाली कंग्रेसको महाधिवेशनको विषयलाई पनि हामी जोड्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दशैंमा सीजी ब्रांड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: हर विषयमा सरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बेसमा नेकपाका नेता लेखनाथ दाहाल राजन हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, गुड मर्निङ, हार्दिक धन्यवाद छ यहाँलाई।
2: अब बिहानै धेरै नेपालीहरूले सुन्ने कार्यक्रम हो यो, देश विदेशमा होइन, हामी रेडियोमा पनि व्यापक रूपमा आइरहेका छौं, सामाजिक सञ्जालका डिजिटल प्लेटफर्ममा पनि धेरै नेपालीहरूले सुन्नुहुन्छ। सबैभन्दा पहिला आउने मर्निङ शो हो यो, यसमा धेरै कुराहरू बहसहरू गर्छौ हामी। अहिले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउको विषय निकै तातेको पनि छ। राति बिना पक्राउ पुर्जी उहाँलाई चाहिँ सुरक्षाका नाममा प्रहरीले जसरी पक्राउ गरेर ल्यायो, तर उहाँले आफूले अब हिजो मात्रै एउटा पत्र लेखेर आइतबार मात्रै सुरक्षा फेरि माग गर्नुभएको विषय पनि आयो। यो ट्विस्ट, यो युटर्न, यो सरकारको यो आदेश धरपकड भनौ वा चाहिँ सरकारको यो कार्यशैलीलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ?
3: पहिलो कुरा त बालेन्जीको सरकार बनिसकेपछि ओली लेखकदेखि किशोर श्रेष्ठ भरत दाहाल हुँदै चोलेन्द्र शमशेर जबरासम्मको गिरफ्तारीसम्म आउँदा सबै गिरफ्तारी प्रक्रिया र प्रमाण नपुर्याइकन गैर कानुन ढंगले र गुण्डागर्दीको स्टाइल नगरेर गरेका सबै गिरफ्तारी र अन्तत के छन् साबित भएका छैन। हो, आजको दिनसम्म चोलेन्द्र शमशेर जबरासम्म आउँदाखेरि सबै गिरफ्तारीहरू गैर कानुन छन्, असाध्यै स्वेच्छाचारी छन्, निरुङ्कुश छन्, लहरको भरमा, त्यो पनि राति गाजा खाएको भरमा दिएका आदेश र त्यो आदेशलाई पालन गर्ने प्रहरी। पछिल्लो समय बालेन सरकार बनिसकेपछि सबभन्दा बढी बदनाम छ भने बालेनजी बदनाम हुनु भएको छैन। बालेनजीको स्वभाव जस्तो छ, बालेनजीको स्वभाव कस्तो छ भन्ने कुरा हामीले महानगरको मेयर हुँदै थाहा पाइसकेका छ। उहाँ बढी राति सक्रिय हुनुहुन्छ, दिनमा सुत्नुहुन्छ, होइन? तर बालेनजीको आदेशलाई निशक्त पालन गर्ने प्रहरी संगठन नै बदनाम भएको अनुभूति गरिएको छ र चोलेन्द्र शमशेर जबराको गिरफ्तारी गैर कानुनी छ, प्रक्रिया पुर्याइएको छैन।
2: चोलेन्द्र शमशेर जबराले स्वयं मलाई सुरक्षा चाहियो भनेर निवेदन पेश गरिदिनु भयो। हेर्नुहोस्, मध्यराति शनिबार पक्राउ पर्ने, आइतबार चाहिँ उहाँ निवेदनै पेश गरिदिने, भनेपछि त उहाँलाई असुरक्षा नै थ्रेट नै भएको रहेछ नि त।
3: पहिलो कुरा त उहाँ पूर्व प्रधान न्यायाधीश हो, नेपालको सन्दर्भमा संविधानको अन्तिम व्याख्या त भनेको सामान्य सर्वसाधारण हो। सामान्य सर्वसाधारणको चाहिँ पूर्व प्रधान न्यायाधीश भनेको एउटा संस्था नै हो। उहाँको गिरफ्तारीको बारेमा जनताले थापाउनु पर्ने हुन्छ र कानुन सम्मत हुनुपर्छ। उहाँ गिरफ्तारीको निम्ति मुद्दा चाहियो, पक्राउ पुर्जी चाहियो, हो, उहाँले जो भन्नुभएको छ जेएनजीबाट सुरक्षा थ्रेड भएपछि सुरक्षा थ्रेड जसले गरो, सुरक्षा चुनौती जसले गरो त्यसलाई गिरफ्तार गर्ने कि सुरक्षा चुनौती भएकै व्यक्तिहरूलाई गिरफ्तार गरेर प्रहरी प्रधान के भन्छ अपराध महाशाखामा लैजाने, यो कुरा मिल्छ? जेएनजीको थ्रेड थियो भनेपछि कसबाट थ्रेड थियो? सुरक्षा त बढाउने कुरा हो नि त। हरेक सचेत नागरिकको, हरेक नागरिकको सुरक्षा प्रदान गर्ने दायित्व सरकारको, राज्यको हो। यस कुराबाट के बुझिन्छ भने राज्य सुरक्षा दिन चाहिँ सक्षम छैन भन्ने संकेत त उहाँले प्रदर्शन गर्नुभयो नि त। हो, जेएनजीहरूको सुरक्षा चुनौतीको कारणले सुरक्षा दिने भनेको त अपराध महाशा अनुसन्धान महाशाखामा लगाएर दिने हो त, गिरफ्तारी गरेर दिने हो त। हो, सुरक्षा चुनौती खडा गर्नेहरूलाई गिरफ्तार गर्ने कि सुरक्षा दिनुपर्ने नागरिकलाई गिरफ्तारी गरेर कस्टडीमा राख्ने, हिरासतमा राख्ने, त्यो पनि 10 घण्टा हिरासतमा राखिसकेपछि बिना प्रमाण, होइन, बिना कारण गिरफ्तार गर्ने, होइन, बिना जवाफ फेरि के अरे चाहिँ अब मुक्त गर्ने कुरा नै असाध्यै चाहिँ अब नाजायज छ, नालायक पनि छ।
2: यो नेपालको इतिहासमा अलि विरलै घटनाहरू छन् होइन यस्ता,
3: सायद अब
2: पहिलोचोटि नै हो यसरी हिरासत लगाएको, होइन,
3: पूर्व प्रधान न्यायाधीश गिरफ्तार त पहिलो पटक नै हो। यो प्रकृतिको सरकार होइन, सायद दुनियाँमा कहीँ सञ्चालन भएको छैन होला। राज्य भन्ने बित्तिकै कुनै न कुनै विधि प्रक्रियाबाट प्रणालीबाट चल्छ, कानुन सम्मत चल्छ, संविधानको वातावरणमा चल्छ। बालेनको नेतृत्वमा सरकार बनिसकेपछि आजको दिनसम्म उहाँलाई मन लागेको गर्नुहुन्छ, कानुन सम्मत कुनै पनि काम गर्नुभएको छैन। राज्य विहीनताको अवस्था छ अहिले, राज्य यो खालको गुण्डागर्दी स्टाइलमा उहाँले गिरफ्तारी गर्नुहुन्छ। गुण्डागर्दी स्टाइलमा गरेको गिरफ्तारी अहिलेसम्म के भएको छ? प्रमाणित भएको छैन। सामान्य अदालतमा नि अब चोलेन्द्र शमशेर जबरा त अदालत पनि पुर्याउन सक्नु भएन, किन मुद्दा दर्ता अभियोजनै गर्न सक्नु भएन, के कारणले गिरफ्तारी गर्नुभयो, के कारणले फेरि चाहिँ उहाँले छोड्नुभयो भन्ने जवाफ दिनु पर्दैन, राज्य जवाफदेही हुनु पर्दैन, राज्य जनउत्तरदायी हुनु पर्दैन, राज्यले चाहिँ हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु पर्दैन। पूर्व प्रधान न्यायाधीश आफै सुरक्षित हुन नसक्ने, सुरक्षा दिन नसक्ने सरकारले हाम्रो सुरक्षा कसरी दिन सक्छ? हरेक नागरिकको सुरक्षा दिने दायित्वबाट सरकार पन्चिएको, सरकार वञ्चित रहेको, सरकार असक्षम रहेको भन्ने कुरा त उहाँहरूकै अभिव्यक्तिबाट पुष्टि भएको छ नि।
2: तर अहिले अब पछिल्लो समय चाहिँ जति पनि यी घटनाक्रमहरू भइरहेका छन्, यो घटनाक्रममा संसदमा पनि प्रतिपक्षी दलका नेताहरूले आवाज उठाउनु भयो, त्यसपछि पत्र नै सार्वजनिक भयो मलाई सुरक्षा चाहिन्छ भनेर, सत्ता पक्षका सांसद कोही पनि बोल्नु भन्दैन एकाध बाहेक।
3: यहाँले जे भन्नुभयो अहिले अहिलेसम्म चाहिँ अब चोलेन्द्र शमशेर जबराजीले मलाई सुरक्षा चाहियो भनेर दिएको निवेदन बाहिर आएको छैन, केही सुरक्षा सुरक्षा अधिकार प्रमुख अधिकारीहरूले अहिलेसम्म हामीलाई जानकारी छैन भन्नुभएको छ। यो गिरफ्तारीहरूको बारेमा नि अब
2: हिजो पुलिस प्रवक्ताले भन्नुभएको थियो होइन, अभिनारायण काफ्लेजीले मैले साँझसम्म फोन गर्दाखेरि, तर यो जिल्लामा पनि जानकारी छैन भन्ने कुरा आएको, तर कुनै
3: जिल्लालाई जानकारी छैन र प्रहरी प्रधान कार्यालयलाई पनि जानकारी छैन एउटा। दोस्रो कुरा के भन्नु, यो गिरफ्तारीको बारेमा प्रहरी प्रधान कार्यालय आफै पनि अब जानकार छैन भन्ने कुरा छ हो। अब उहाँ बालेनजीले मध्यरातमा गाँजा खाएर आदेश दिनुभयो, त्यो आदेशको पालना गर्ने प्रहरी अधिकृतलाई पनि अनुसन्धान दायरामा ल्याउनुपर्छ भनिरहेको छ। प्रहरी अधिकृतहरूले होइन, हरेक प्रहरी संगठन हरेक राज्य मातहतका निकायहरू संविधान सम्मत चल्नुपर्छ, संविधान सम्मत आदेशको पालना गर्न उनीहरू बाध्य छन्। गएर चाहिँ अब संवैधानिक, असंवैधानिक, अलोकतान्त्रिक, स्वचिचारी, निरङ्कुश आदेश पालना गर्न कुनै पनि राज्यका निकायहरू बाध्य छैनन्। यस अर्थमा उहाँहरू प्रहरी संगठन भनेको राज्यको अधीनस्थ हो, संविधानको अधीनस्थ परिचालित हुनुपर्ने हुन्छ, संविधान सम्मत आदेशहरू पालना गर्नुपर्छ, गैर कानुन र गैर न्यायिक आदेशहरूलाई उल्लङ्घन गर्नुपर्छ। त्यो भनेको संविधानको रक्षक पनि हो प्रहरी पनि। यस अर्थमा प्रहरीले जो भालिन्जीको ठाडो आदेशमा, त्यो पनि प्रहरी त संस्था हो, संस्थागत आदेशलाई स्वीकार्नु पर्ने हुन्छ। प्रहरी प्रधान कार्यालयलाई जानकारी नहुने, आइजिपीलाई जानकारी नहुने होइन, त्यसपछि प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख सन्तोष खड्काजीले गएर गिरफ्तारी गरेर ल्याउन मिल्छ भने यो मामलामा होइन, जसले चोलेन्द्र शमशेर जबरालाई गिरफ्तार गर्यो त्यसलाई पनि अनुसन्धानमा ल्याउनुपर्छ भन्ने मेरो मान्यता
2: हो। होइन, त्यो चोलेन्द्र शमशेर जबरालाई गिरफ्तार त प्रहरीले गर्यो नि त, आदेश आइसके पछाडि आदेश त
3: आदेश होइन भनिन्छ, प्रहरीको संस्थागत आदेश चाहियो नि।
2: होइन, प्रहरीलाई पक्राउ गरेर कुरोको ल्या भनेर चाहिँ गृह मन्त्रालयबाट वा प्रधानमन्त्री कार्यालयबाटै आदेश आउँछ भने त बिचरा भयो नि त प्रहरी भन्नुहोस् त, हाम्रो संरचना त्यस्तो
3: कानुनसम्मत आदेश हो,
2: तपाईँहरूले त्यो संरचना त्यस्तो बनाउनु भएको छ अनि होइन,
3: अदालतको पक्राउ पुरी चाहिँदैन, कारण चाहिँदैन, पक्राउ पुरी थमाउनु पर्दैन, के कारणले
2: प्रहरी चुक्यो, प्रहरी पनि चुक्यो, प्रहरी कमजोर भयो त्यसो भए,
3: होइन प्रहरी नै छैन अहिले, प्रहरी भनेको पुरै बालनको चाहिँ अब त्यो भिजिलान्तको काम प्रहरीले गरेको छ। मैले अहिले भने ओली लेखकदेखि भरत दाहाल, किशोर श्रेष्ठ हुँदै चोलेन्द्र शमशेरसम्म आउँदा प्रहरीले प्रहरी संगठन अन्तर्गत गर्नुपर्ने काम गरेको छैन।
2: दुर्गा प्रसाद पनि गइहाल्नुभयो हिजो पक्राउ बन्नुभयो,
3: हजुर हजुर हो, त्यस कारण गर्दा प्रहरी चाहिँ चुकेको छ, प्रहरीले अहिले कानुन सम्मत चाहिँ अब गिरफ्तारी गरेको छैन भन्ने मेरो मान्छ।
2: होइन, अब चाहिँ अब के हुन्छ त, शासकीय सुधारका 100 कामहरू चाहिँ सरकारले सार्वजनिक गरेका थियो, 6 महिना पुरा भइ नै सकेका छ, सरकारले त करिब करिब 80% दिएको छ नि त आफ्नो कामहरूमा नम्बर मार्क्स, चाहिँ राम्रै काम भएको छ भनेर
3: फेसबुकमा भएको छ, सामाजिक सञ्जालमा भएको छ, तर अब जनताको नजरबाट हेर्दा होइन, 400 गुणा महँगी बढेको छ, कालाबजारी छ, तस्करी छ, कमिसनको अब हिजोको भन्दा कमिसनको दर बढेको छ, लिलम बढाबाट तपाईँले देखिहाल्नु, लिलम बढाबाटमा राजदूत नियुक्ति गर्दा जापानको थाई बसोबासीलाई पनि नियुक्ति गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ, जनताले मल पाएनन्, अरू सामान्य खाद्यान्नहरू केही पनि पाउँदै छैन, ग्यास नपाएर यो हालत छ, अब यति ठुलो बाढी पीडित भयो, यति ठुलो प्राकृतिक विपद भयो, त्यसको सामना गर्ने सामर्थ्य सरकारले राखेन, सायद बालिन सरकारले एकद्वार प्रणाली होइन नियन्त्रण र परिचालनको विधि नअपनाइएको हुन्थ्यो भने यति ठुलो क्षति हामीले बेहोर्नु पर्दैन थियो भोटेकोसि बाढीमा। सबै घटनाक्रममा अन्तर्राष्ट्रिय हिसाबले चाहिँ हाम्रो कूटनैतिक असफलता छ, अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित छ, बिग्रिएको छ, न विकासमा सरकार छ, न विपदमा सरकार छ, अनि हामीले सरकारको नजरबाट के हेर्ने, शासकीय व्यक्तित्व छ, शासकीय अराजकता, सामाजिक अराजकता व्याप्त छ, बालनजी त्यसको नेतृत्व गरिराख्नु भएको छ, अनि यस अर्थबाट हेर्दाखेरि सिङ्गो राज्य विहीनताको अवस्थामा पुर्याउने परिस्थिति बनेको बालन सरकारलाई कहाँबाट हामीले शासकीय सुधारको कुरा, कहाँनिर चाहिँ तपाईँले चाहिँ अब नम्बर दिनुहुन्छ 80% होइन, हामीले त 0.10% पनि दिन नसक्ने परिस्थिति छ. के चाहिँ राम्रो काम गर्छ
2: जनताले? त जनताले त हाइहै गरिरहेछ नि त सरकारलाई. फेरि
3: कहाँ गरिरहेछ सामाजिक सञ्जाल?
2: अहिलेसम्म केही पनि छैन. गृहमन्त्रीले ठाडे आदेश दिएर चाहिँ व्यक्ति पक्राउ पर्दा पनि कसैले पनि आवाज उठाउँदैन, देखिरहनु भएको छ नि त.
3: होइन, सामाजिक सञ्जालमा होइन गतिविधि गर्ने सामाजिक सञ्जालमा पुरै चाहिँ अब अल्गोरिदमको दुरुपयोग गरेर बनेको सरकार अझै पनि अल्गोरिदमकै दुरुपयोग गरेर जनताले भ्रमित पार्ने कुचेष्टा त गरेको देखिन्छ. तर सत्यको जब उभिएर हामीले वस्तुको सच्चाईलाई आत्मसात गरेर सहीलाई सही गलतलाई गलत भन्ने भने गलत बाहेक अरू कुनै काम गरेको छैन आजको दिनसम्म.
2: हजुर, तपाईँले भन्नुभयो प्रधानमन्त्री चाहिँ राति मात्रै सक्रिय हुन्छन् भनेर, त्यो त्यस्तो खालको के बुटी खान्छन् राति सक्रिय हुनलाई भन्ने आइरहेछ क्या यहाँ.
3: बस चलिया छ, उहाँ राति मात्र सक्रिय हुनुहुन्छ. सबै गिरफ्तारी मध्ये रातमा गएका छन्, दिउँसो छोड्नुपर्ने, राति गिरफ्तार गर्नुपर्ने. र जो राति सक्रिय हुन्छन् तिनीहरूले मात्र बालेन्जीलाई समर्थन गरेर देख्नुहुन्छ सामाजिक सञ्जालमा पनि. हाम्रा हो जस जो राति सक्रिय हुन्छन् उहाँहरूले मात्र सामाजिक सञ्जालमा बालेन्जीलाई, बालेन्जीको सरकारलाई, बालेन्जीको गतिविधिलाई समर्थन गरेर देखिन्छ. अन्यथा जसले विवेक प्रयोग गर्छ, जसले चाहिँ अब वस्तुको सच्चाईलाई आत्मसात गर्छ, जसले सही र गलत छुट्याउन सक्छ, तिनीहरूले बालेन्जीको सरकार, बालेन्जीको सरकार गतिविधिहरू होइन बालेन्जीको सरकारबाट गरेका कामहरू, कुनै पनि कामहरू ठिक छन् भन्न सक्ने परिस्थिति मैले देख्दिनँ.
2: होइन, सुशासनमा राम्रै काम गरेका छन् त. होइन, प्रशासनिक फजुल खर्च कटौती भएको छ, मन्त्रालयको संख्या घटाएको छ. होइन, पूर्व विशिष्टको सम्पत्ति छानबिन गर्ने भनिया छ, सार्वजनिक सेवा पूर्वाधार राहतमा चाहिँ शुरूआती सक्रियता पनि देखाएको छ नि त. होइन, सरकारले
3: मैले अघि नै भने विकास मार्गको दृष्टिकोणबाट विकास मार्ग प्रक्रियामा हेर्दा सरकार छैन, सार्वजनिक सेवा प्रवाहमा सरकार छैन, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित गर्नमा सरकार छैन. सुशासनको दृष्टिकोणबाट हेर्नुहुन्छ भने सबभन्दा बढी व्यथिति बालेन सरकारमा छ. सबभन्दा बढी सचिव अहिले सिंहदरबार त गुण्डागर्दीको चाहिँ केन्द्र भएको छ. हो, गुण्डाराजको केन्द्र यो उयो हिन्दी फिल्मका हुन्छन् नि स्टाइलबाट सिंहदरबारमा सरकार सञ्चालन भएको छ. सचिवालय आतंक छ, सचिवालय दर्जनौको सचिवालय छ, फजुल खर्च यति धेरै बढेको छ, अरबौंको तादातमा बढ्या छ. अब तपाईँले अर्थतन्त्र सुधार भएको छैन, कर उठेको छैन, कमिसनको दर बढेको छ, अनि कहाँबाट तपाईँले सकारात्मक संकेत देख्न सक्नुहुन्छ? सकारात्मक संकेत देख्न त यी कामहरू अगाडि बढ्नु पर्यो. अर्थतन्त्रमा सुधार आउनु पर्यो, विकासमा तीव्रता हुनु पर्यो, सार्वजनिक सेवा प्रवाहमा चुस्तता हुनु पर्यो, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित हुनु पर्यो. हो, हाम्रो अर्थतन्त्र गिर्दै गएको अर्थतन्त्र जो अहिले ब्ल्याकलिस्टतिर जाँदैछ त्यसलाई चाहिँ रोक्ने परिस्थिति सिर्जना हुनु पर्यो. कहीँ पनि आर्थिक दृष्टिबाट, सामाजिक दृष्टिबाट होइन विकास मार्गको दृष्टिबाट कतैबाट हेर्दा पनि के छ, सरकारले सफलताको संकेत पनि देखाउन सक्दैन, सुरुवात त नभनौँ न.
2: तर अहिले चाहिँ अब धेरै कुरा त जादूको छडी त चल्दैन, तर सरकारले सकेको सुशासन केन्द्रित काम गरिरहेको छ भन्नुभएको छ रविजीले पनि.
3: होइन, 7 महिना भइसक्यो, संकेत हुनु पर्दैन. सुशासन संकेत खोइ त संस्थागत भ्रष्टाचारका फाइल खोलेका छन्, भ्रष्टाचार विरोधी अभियान चलेको छ, लघुवित पीडितले न्याय पाएका छन्, सहकारी पीडितले न्याय पाएका छन्, उहीँबाट हेर्नुहोस् न तपाईँहरू, मिटरराज पीडितले न्याय पाएका छन्. भनेपछि जनताको नजरबाट हेर्दा सरकार छैन, बिचौलियाको नजरबाट, गजेडीको नजरबाट, त्याटीको नजरबाट हेर्दा सरकार होला, हो वरिपरि उनीहरूको आश्वासीहरूलाई सरकार हो र, तर सरकारको जुन गुण्डा राज छ, सिंहदरबारमा बसेर गुण्डागर्दी स्टाइलमा सरकार गर्ने, सरकार सञ्चालन गर्ने काम चाहिँ अब धेरै दिन टिक्दैन. जनताले पनि, जनताले नजिकबाट निहालिरहेको छ, जनस्तरबाटै के हो यसको प्रतिवाद सुरु हुन्छ, प्रतिवाद र प्रतिरोधको प्रक्रिया जनस्तरबाटै सुरु हुन्छ. सरकार जनताको, जनताको निम्ति सरकार नबनेपछि होइन, सरकार जनताले सरकार बनाउने हैसियत बनाइदिए र जनताले सडकमा ल्याउने हैसियत पनि त्यसको जनताले बनाउँछन् भन्ने विषयमा त बालेन सरकार प्रष्ट हुनुपर्छ.
2: तर अब जुन किसिमले चाहिँ प्रधानमन्त्री सुमित्रा संघको महासभामा आफ्नो प्रस्तुति राख्नुभयो त्यो त उत्कृष्ट भयो नि त विश्वमा, होइन त्यो प्रस्तुति?
3: अब मेरो आफ्नै धारणा छ, हाम्रो
2: विरोध भएको के गर्नु होला,
3: विरोध होइन, नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीले जो समुदाय संघको 81 महासभामा सम्बोधन गर्नुभयो, भोलि यो दुनियाँमा टेलिप्रम्प्टर उपकरणको सहायता लिएर पनि बोल्ने चलन छ,
2: होइन
3: प्रष्ट छ नि, टेलिप्रम्प्टरको सहायता लिएरै बोल्नुहुन्छ, नत्र हाम्रो संसदमा गएर 2 मिनट बोल्दा 10 गल्ती गर्ने प्रधानमन्त्रीले हर र 12 क्लासको बोर्डिङको विद्यार्थीले, निजी विद्यालयको विद्यार्थीले कण्ठ पारा गएर बोले जस्तो बोल्नु भएको छ, त्यो टेलिप्रम्प्टरको सहायता लिएको कुरा देखेकै छ. होइन, अर्को कुरो मेरो के छ भने केही मानेर जस्तो संतराष्ट्रको महासभामा हामीले हाम्रा विषयवस्तुहरू चाहिँ अलिक जोडका साथ दर्ज गर्नुपर्ने, एउटा त यो चाहिँ भर्खरै भोटेकोसीको चाहिँ विनाशकारी महाविपत्ति पछिको हाम्रो सम्बोधन, त्यसपछि भोटेको चाहिँ महाविपत्तिबाट सिर्जित जुन खालको परिस्थिति छ त्यसको बारेमा जोड दिनुपर्ने, लस एन्ड ड्यामेज फन्ड छ, होइन हानि नोक्सानी पोस्ट चाहिँ हाम्रो अधिकार हो, यो अधिकार चाहिँ माथि हामीले के गर्नु पर्यो, प्राप्त गर्नु पर्यो, यो यो फन्ड चाहिँ यो अहिलेको यहाँ पुनस्थापना पुनर्निर्माण प्रक्रियामा चाहिँ लगानी हुनुपर्छ भनेर जोड गर्नुपर्ने जोड भएन. विशिष्टकृत गर्नुपर्ने कयौँ मुद्दाहरू विशिष्टकृत गर्नुपर्ने. एउटा भोलिको चाहिँ बाढीपट्टि पछिको सृजित अवस्था यो ग्लोबल क्लाइमेट चेन्जकै कारणले हो. जो हरित ग्यास उत्सर्जन हामी 0.1% गर्छौँ तर जसले बढी कार्बन उत्सर्जन गर्छन् तिनले चाहिँ के गर्नु पर्यो यहाँ लगानी गर्नुपर्छ भनेर जोड गर्नुपर्ने जोड भएन. स्पेसलाइज भएन जर्नलाइज भयो एउटा विषय. दोस्रो विषय संयुक्त राष्ट्रको 81 महासभामा भर्खरै यो बीचमा यही बीचकै अवधिमा हाम्रा छिमेकी मित्र राष्ट्रहरू भारत र चीनले हाम्रो अनुमति र हामीलाई जानकारी नदिकन हाम्रो भूगोल हाम्रो भूभाग होइन लिपुलेख लिम्पिया दिवरा र कालापानी प्रयोग गर्ने जो व्यापारिक प्रयोगमा प्रयोग गर्ने लिखित सहमति गरेका छन् त्यसको प्रतिवाद हामीले संयुक्त राष्ट्र महासभाबाट गर्नुपर्थ्यो खबरदारी गर्नुपर्थ्यो. यहाँ छिमेकी मित्र राष्ट्रहरू यी छन् उहाँहरूले हाम्रो जमिन मिच्नु भएको छ यो कुनै पनि हालतमा चाहिँ हामी स्वीकार्दैन त्यो विषयवस्तुहरू हामीले उठान गर्नुपर्थ्यो त्यो उठान गरेर सुनिएन होइन. तेस्रो तपाईँले चाहिँ अब विश्वव्यापी रूपमा जो एक देशले अर्को देशमाथि आक्रमण गर्ने हत्या हिंसा लुटपाट आगजनी गर्ने त्यसले विश्वव्यापी रूपमा प्रभाव पारेको छ त्यसको अर्थतन्त्रमा प्रभाव पारेको छ अमेरिकी दादागिरी छ अमेरिकी दादागिरी दुनियाँभरि देखिएको छ यसको बारेमा पनि हामीले दृढतापूर्वक कुरा उठाउनु पर्ने त्यो पनि उठाइएन. चौथो के देखिन्छ होइन विश्वव्यापी रूपमा के छ नेपालमा अशान्ति छ असुरक्षा छ भन्ने जो सन्देश गएको छ नेपालमा शान्ति सुरक्षा ग्यारेन्टी हामी लिन्छौँ लगानी मैत्री वातावरण बनाउँछौँ उद्योग मैत्री कानुन बनाउँछौँ सुरक्षाको ग्यारेन्टी लिइन्छ तपाईँहरूले बहुराष्ट्रिय कम्पनीले हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर लगानीको निम्ति आह्वान गर्ने र पर्यटकीय हिसाबले पनि विश्वको चाहिँ असाध्यै सुन्दर देश नेपाल भएको हुनाले पर्यटकीय हिसाबले पनि अब पर्यटकको लागि पनि अब चाहिँ हामी शान्ति सुरक्षा ग्यारेन्टी गर्छौँ सेवा सुविधाको ग्यारेन्टी गर्छौँ आउनको लागि आग्रह गर्नुपर्ने यो एउटा मञ्च थियो. हाम्रो मूलत हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर जोड दिनुपर्ने विषयहरू जोड दिएन. उहाँले जर्नलाइज निजी विद्यालयको विद्यार्थीले भाषण होइन पढेको गरेर हर हर हर पढेर आउनु हो कहाँ जोड दिने कहाँ कहाँ ध्यान दिने भन्ने विषय पुगेन. त्यस
2: कारण
3: होइन संयुक्त राष्ट्रको महासभालाई जसरी प्रयोग गर्नुपर्थ्यो त्यसको परिणाम के त परिणाम सकारात्मक परिणाम दिनु पर्छ जसरी मैले यहाँलाई अनुरोध गरेँ जसरी तत्कालीन प्रधानमन्त्री कमल प्रचण्डले 78 महासभालाई सम्बोधन गर्दा यो विश्वव्यापी रूपमा लस एन्ड ड्यामेज फन्ड चाहिँ नेपालको अधिकार हो भनेर उहाँले जोड गर्नुभयो स्थापित गर्नु पर्यो गर्नुभयो विश्वव्यापी रूपमा यो ग्लोबल क्लाइमेट चेन्जको चाहिँ प्रभाव सबभन्दा बढी चाहिँ अब नेपाललाई परेको छ भनेर विश्वास दिलाउनुभयो. संयुक्त राष्ट्रको महासचिव एन्टोनियो गुटेरेस नेपाल आउनुभयो विश्वव्यापी रूपमा चाहिँ जसरी स्थापित गर्नु होइन हाम्रो चाहिँ अब यो लस एन्ड ड्यामेज फन्डमाथि हाम्रो अधिकार हो भनेर स्थापित गर्न कमल प्रचण्ड सफल हुनुभएको थियो. त्यही प्रक्रियामा अब क्षतिपूर्ति चाहिँ हामीलाई चाहियो क्षतिपूर्ति त्यो चाहिँ अब एमाउन्टमा तोक्नु पर्यो किनकि हामीलाई अप्ठ्यारो पर्यो हामीलाई असहज भयो भन्दा जसरी इरानी इरानको चाहिँ प्रमुखहरूले लैजानु भएको थियो फोटाहरू क्लिपहरू होइन अमेरिकी चाहिँ अब आतंकको बारेमा त्यसै गरी हाम्रो भोटेपछि बाढीबाट देखिएका एउटा फोटोहरू क्लिपहरू देखाएर यति ठुलो विपत्ति आएको छ यो विपत्तिको कारण तपाईँहरू हुनुहुन्छ त्यस कारणले यो विपत्ति पछिको पुनस्थापना पुननिर्माणमा तपाईँहरूको आर्थिक सहयोग चाहिन्छ भनेर जोड गर्नुपर्ने विषय जोड पुगेन भन्न खोजिया हो.
2: हस् राजनजी यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु.
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारैको बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त.

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
4: हामीले राजा च्याउ त्यसै भनेको हो र
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
7: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
8: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सभामन्त्री उदय शमशेर राणा हुनुहुन्छ राणाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
9: धन्यवाद
8: के छ सन्चै हुनुहुन्छ महाधिवेशनको चटारो लाग्यो होला कतिको थकित हुनुहुन्छ यतिखेर
9: अब त अहिले बेलुका सुतेर उठेपछि त फ्रेस भइहाल्यो होइन तर अहिले सबै नेपाली काँग्रेसका हामी सबै साथीहरू अहिले महाधिवेशनमा घुमेका छौँ
8: अब तपाईँ त जिल्लातिरै हुनुहुन्थ्यो होला अब के गर्नुहुन्छ केन्द्रमा चाहिँ चोलेन्द्र शमशेर राणाजी हिरासतमै जानुपर्ने स्थिति आए पक्राउ पर्नुभयो राणाजी आफन्त नै पर्नुहुन्छ होला होइन
9: आफन्त भन्दा पनि उहाँहरू एउटै हामी एउटै गोत्रको पर्यौँ
8: एउटै गोत्रको पर्नुभयो हेर्नुहोस् त अहिले त यो राणाहरूलाई पनि समात्नका निम्ति त चिलले चल्ला केपिया जस्तो क्र्याबमा त्यो न पक्राउ पूर्ति चाहिन्छ न केही चाहिन्छ ठाडो आदेशमा चाहिँ रातारात सुतेको बेला मध्यराती उठाइदिन थाल्यो नि त सरकारले यो के भइरहेछ यस्तो देशमा
9: अब यो राणाहरूलाई मात्र होइन यो एक किसिमको त्रास हामी सबै नेपालीहरूलाई व्यापारीदेखि कर्मचारीदेखि सबैलाई एक किसिमको त्रास छ हामीले भन्दै आएको छौं यो रूल अफ ल फलो गर्नुपर्छ रूल बाई ल होइन अहिले नियम कानून अन्तर्गत यो नियम कानून मुनि बसेर हामी सबैले काम गर्नुपर्छ तर अहिलेको सरकारले समय समयमा के देखेको छौं भने हामी नै नियम कानून भन्ने किसिमले र नियम कानून आफ्नो हिसाबले व्याख्या गरेर काम गरेको छ अब कुनै पनि व्यक्ति अब उसको ब्याकग्राउन्ड जे होस् राजनीतिक ब्याकग्राउन्ड जे होस् अथवा ब्याकग्राउन्ड जे जे भए तापनि सिधै गएर राति त्यो माथि अब हाम्रो डेमोक्रेसीमा भन्छौ थ्री पिलर्स जुडिसियरी एक्जिक्युटिभ र लेजिस्लेटर जुडिसियरीको प्रमुख भइसकेका मान्छेलाई त्यो किसिमको व्यवहार गरे भने साधारण नेपाली जनतासँग के भइरहेछ भन्ने हामीले कल्पना गर्न सक्छौ
8: अब एउटा कुरा कस्तो आयो भने नि यो त ट्विस्ट आयो फेरि घटनामा अघिल्लो रात पक्राउ पर्नुभयो दोस्रो दिन आइतबार चाहिँ मलाई सुरक्षा चाहियो भन्दै सुरक्षा माग गरेको निवेदन बाहिर आयो फेरि
9: त्यो विषयमा अब सुरक्षा उहाँले किन माग्नुभयो कसरी माग्नुभयो त्यो मलाई थाहा भएन होइन तर सरकारले जुन किसिमले कुनै पनि अब व्यक्ति होस् त्यो पूर्व कर्मचारी होस् अथवा पूर्व न्यायाधीश अथवा प्रधान न्यायाधीश होस् व्यापारी होस् जो होस् उहाँहरूसँग पनि एउटा व्यवहार चाहिँ गर्न जान्नुपर्छ त्यत्रो पदमा पुगिसकेका मान्छेलाई त्यो किसिमको व्यवहार चाहिँ गर्न नहुने हो अब सरकारले किन बोल गरे त्यो हामीलाई थाहा छैन होइन हामी सबै अल्मलिएको छौँ म मात्र होइन हामी राजनीति गर्ने व्यक्ति मात्र होइन विशेष गरेर यो जुडिसरी अन्तर्गतका मैले धेरैसँग कुरा गर्न पाएँ र उहाँहरूले पनि यो के भएको भन्ने कुरोमा चाहिँ अति अल्मलेको छ यो सरकारले चाहिँ अब नियम कानून भन्दा पनि आफ्नै शासन लागू गर्न खोजेको पनि अलिअलि देखिरहेको छ यो किसिम जब राजा ज्ञानेन्द्र सत्तामा हुनुहुन्थ्यो यो यही किसिमको त्रास हामीले देख्यौं र अहिले पनि त्यो झलक चाहिँ अहिले देखिन लाग्छ
8: ठिक छ खैर अब नेपाली कंग्रेसको आसन्न महाधिवेशन 15 महाधिवेशन चलिरहेछ तर यो महाधिवेशनलाई सार्ने किसिमको पनि विषयहरू आइरहेको छन् हो
9: हजुर अलि सुनेन,
8: निर्धारित समयमै महाधिवेशन हुन्छ, मिटिङमै हुन्छ कि अलिकति सार्ने कुराहरू पनि आइरहेछ क्या, महाधिवेशन अलिकति सार्नुपर्छ भनेर?
9: अलिकति सार्ने कुरामा पनि हाम्रो डिबेट भइरहेछ, तर यो अन्तिम निर्णय लिने भने हाम्रो निर्वाचन आयोग निर्वाचन कमिटीले हो। हजुर, अब व्यावहारिक रूपमा हामीले के बुझ्नुपर्छ भने अहिले धेरै ठाउँमा यो दुई चार दिन वर्षा अत्यन्तै ठूलो वर्षा भएको छ र पहाड़ी जिल्लाहरूमा चाहिँ तपाईँको धेरै ठाउँमा बाटोहरू अवरुद्ध भएको छ। त्यसैले साथीहरू कतिपय साथीहरू अहिले त्यो कार्यक्रम स्थलमा अधिवेशनमा पनि पुग्न नसरेर हामीले चाहिँ 10 गतेसम्म गर्नुपर्ने क्षेत्रीय महाधिवेशनलाई 13-14 गतेसम्म हामीले पुस गरेको छौं र अझै पनि विशेष गरेर मैले हिजो भर्खरै हाम्रो कर्णाली प्रदेशको पूर्व मुख्यमन्त्रीसँग पनि मेरो कुरा भयो, उहाँले कुरा गर्नुभयो, उहाँले हामी कुनै पनि हालत 16 गतेसम्म काठमाडौँ आइपुग्न सक्दैनौ किनभने अब फ्लाइट पनि त्यहाँ हाम्रो 33 जना महाधिवेशन छन्, 33 जनालाई एकै सबैलाई एकैचोटि फ्लाइटमा ल्याउन सक्ने परिस्थिति पनि छैन, फ्लाइट पनि उडिरहेको छैन र हामी बाटोबाटै आउनुपर्छ र गाडीहरू चलेको छैन, त्यसैले हामीले हुम्लादेखि केही ठाउँसम्म हिँड्दै आउनुपर्छ। अहिले हाम्रो त्यहाँका पार्टी सभापति मोहनजी पनि कार्यक्रममा पुग्न सकिरहनु भएको छैन किनभने उहाँ केही दिन अगाडि काठमाडौँबाट हिँड्नु भएर उहाँ पैदल यात्रामा अहिले हुम्लाको सदरमुकाम पुग्नु हुनुहुन्छ। त्यसैले यो कुरालाई पनि किनभने हामीले कुनै पनि जिल्लाका साथीहरूलाई भाग लिनेबाट वञ्चित गर्ने कुरो आउँदैन, त्यसैले अब सबै ठाउँको रिपोर्ट लिएर हामीले यो रिपोर्ट हाम्रो निर्वाचन कमिटीलाई बुझाउँछौ र उहाँहरूले अन्तिम निर्णय लिनुहुन्छ। तर व्यावहारिक रूपमा हामीले सबै जिल्लाका महाधिवेशन प्रतिनिधिलाई यो 15 महाधिवेशनमा भाग लिन लाउने हो भने केही दिन सार्नुपर्ने सिचुएसन चाहिँ म देख्छु, तर मैले मेरो अधिकार ओभरस्टेप गर्न मिल्दैन, यो अधिकार चाहिँ हाम्रो प्रेम खड्गा दाईको कमिटीले चाहिँ यो अन्तिम निर्णय गर्नुपर्छ। उहाँहरूले हिजो राति यो निर्णय गर्ने भन्ने कुरो थियो तर त्यो के भयो मलाई थाहा छैन, तर हामीहरू स्पष्ट छौ हामीले अहिले आउने महाधिवेशनमा प्रत्येक जिल्लाका प्रतिनिधिहरूलाई महाधिवेशनमा स्थलमा ल्याउने परिस्थिति सृजना गर्नुपर्छ, त्यो गर्नको निम्ति केही दिन डेट तलमाथि गरेर पनि परे भने त्यो गर्नुपर्ने परिस्थिति आउँछ।
8: अब अहिले कस्तो रह्यो त महाधिवेशनको रौनक चाहिँ, उत्साह चाहिँ, अलिकति विवाद पनि भयो होइन ठाउँ ठाउँमा?
9: केही ठाउँहरूमा क्रियाशील सदस्यको विवाद भयो, अब यो एउटा कुनै पनि एउटा चलायमान पार्टीमा केही विवादहरू हुनु स्वाभाविक पनि हो, कहीँ पनि विवाद नभएर अत्यन्तै स्मुथली चले भने त यो संगठनमा अलिकति रसाकसी नदेखे भने त संगठनको एउटा क्रियाशीलता पनि देखिन्न, त्यसैले विवाद ठाउँ ठाउँमा हुनु जरुरी त छैन तर यो हुन्छ,
8: स्वाभाविक
9: हुनु पनि स्वाभाविक हो किनभने यो एउटा नेपाली काँग्रेस भने भाइब्रेन्ट पार्टी हो, हामीले ठूलो धक्का पाथ्यौं तर यो अधिवेशनको क्रममा जुन किसिमको उत्साह जुन किसिमको आन्तरिक कम्पिटिसन हामीले देखेका छौं यसले चाहिँ मलाई पनि अलिकति मेरो मन पनि अलिकति जागेको छ। अब मेरै निर्वाचन क्षेत्रमा अधिकांश क्याटेगोरीमा सर्वसम्मत हो तर खुसीको कुरा के भने अन्डर 35 त्यो महिला होस् पुरुष होस् हामीले सर्वसम्मति गर्न खोज्यौं तर हाम्रा युवा साथीहरू चाहिँ कुनै हालत सर्वसम्मति होइन हामी भिडेरै आउँछौ भनेर त्यो निर्वाचनै भयो, अत्यन्तै राम्ररी निर्वाचन हिजो दिउँसो भयो, त्यसैले यो भाइब्रेन्सी चाहिँ अहिलेको 15 महाधिवेशनले चाहिँ जिल्ला जिल्ला क्षेत्र क्षेत्रमा ल्याएको छ भन्ने मैले बुझेको छु।
8: अब एउटा कुरा चाहिँ अब किनभने अब अर्को पक्षलाई मिलाउन सकिएन, अलिकति मन खल्लो भएको छैन, अमिलो भएको छैन मन राणाजी?
9: अब अग्लो अर्को पक्षको दुईटा सात बुधेर पाँच बुधे माग थियो, पूर्ण दाईको 5 बुधे माग, शेखर दाईको 7 बुधे माग, अब त्यो मागहरू सबै हामीले पूरा
10: गर्दैछौँ
9: होइन भनिसकेपछि कुनै पनि कम्प्रोमाइजमा गिभ एन्ड टेक हुन्छ र यो कम्प्रोमाइजमा हामीले केही लिएको छैन सबै दिएको छौँ हाम्रो मागहरू जे जे थियो सबै छोडेको छौँ हामीले पुरै हात उठाएर ल तपाईँहरू आउनुहोस् यो पार्टीमा हामी जे पनि गर्न तयार छौँ भनिसकेको छौँ त्यति मात्र होइन हाम्रो अधिवेशनको प्रक्रिया 3 गते शुरू हो र हामीले स्वयं हाम्रो पार्टी सभापतिले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा मिडियाको अगाडि 15 गतेसम्म पनि कुनै पूर्व निवर्तमान केन्द्र सदस्यहरू भाग लिने अधिवेशनमा भाग लिन इच्छुक हुनुहुन्छ भने उहाँहरूलाई महाअधिवेशनमा समितिमा नियुक्ति गरेर पनि उहाँहरू त्यो प्रक्रियामा आउनु
8: होइन प्रकाश शरण महजीले त भनिसक्नु भएको छ हामी त अब एकदमै असोच 15 गतेबाट खरो रूपमा चाहिँ हाम्रो महाधिवेशन हुँदैछ देशभरिबाट उल्लासमय वातावरणमा चाहिँ हामी महाधिवेशन गर्दैछौँ भन्नुभएको छ क्या उहाँले
9: होइन उहाँहरूलाई पनि अब त्यो उहाँहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौँ उहाँको अधिकारको कुरा हो उहाँहरू गर्नुहोस् तर अब त्यो भनेको पार्टीलाई फुटेर जाने कुरो त आउने एउटा सानो चोक्टा चाहिँ छुट्टिने हो त्यो हामीले चाहेको होइन उहाँहरूले चाहेको उहाँहरूले अहिले मैले बुझेको अनुसार उहाँहरू यो 15 महाधिवेशनमा आएर कम्पिटिसन हामीहरूसँग गर्न सक्ने परिस्थितिमा हुनुहुन्न किनभने धेरै समयदेखि तपाईँको 48 सालदेखि आजको दिनसम्म उहाँहरूले पार्टीभित्र पनि सरकारमा पनि मोज मजा गरेर आउनुभयो र त्यहाँ उहाँहरूले दुःख पनि पक्कै पनि गर्नुभयो तर त्यो जुन पावर उहाँहरूले इन्जोय गर्नुभएको छ सरकारमा पनि पार्टीमा पनि त्यो उहाँहरूको हातबाट बाहिर निस्किन लागिसकेपछि त्यो उहाँहरूले मनभित्रबाटै त्यसलाई स्वीकार्न सक्नु भएको छैन त्यसैले जब हामीले मनभित्र कुनै चिजलाई हामी एक्सेप्ट गर्दैनौ त्यो एक्सेप्ट अब उहाँहरूले यो गगन थापा र हामीहरू पनि एउटा नेतृत्व तहमा पुग्न सक्छ भन्ने उहाँहरूले त्यो कल्पनै गर्न सक्नु भएको छैन त्यसैले त्यो
8: परिस्थिति
9: मलाई इगो भन्दा इगो एउटा हो अर्को चाहिँ एक किसिमको अहम्ता हामीहरू वी आर ग्रेट पिपल हामी जस्तो त कोही छैन हामी गजब मान्छे हो हामी बिना त यो पार्टी नै हुँदैन पार्टी भने हामी भने पार्टी इन्डियामा भन्थ्यो नि इन्डिया इज इन्दिरा इन्दिरा इज इन्डिया भने जस्तै र कतिपय पुराना नेताहरू चाहिँ हामी नै अहिले हो भनेर उहाँहरूको एउटा मनस्थिति बनेको जस्तो लाग्छ त्यो नगरेर अझै पनि उहाँहरू सबैलाई चाहिँ हामी यो पार्टीमा स्वागत गर्न चाहन्छौँ इगो नराखौँ आउनुहोस् भाग लिउँ सबैलाई समेटेर अगाडि जाउँ भन्ने हाम्रो धारणा अधिकांश हामीहरू पुराना केन्द्रीय सदस्यहरू हाम्रो 165 जना हामी कति थियौँ त्यो मध्ये झन्डै 130 भन्दा बढी केन्द्रीय सदस्यले पार्टीको यो प्रक्रियामा घुमिसक्नु भएको छ त्यसैले अरू यो नेताहरूलाई पनि सिधै हामीले महासमितिमा नियुक्ति गरेर उहाँहरूलाई सभापतिले मनोनित गरेर इज्जत साथ उहाँहरूलाई हामीले लिएर जान चाहन्छौ तर हामीले के एक्सेप्ट गर्नु पर्यो भने विशेष महाधिवेशन भयो जेनजी आन्दोलन भयो अब हामीले नयाँ प्रक्रियामा जानुपर्छ र त्यसको निम्ति हामीले अब कसरी जाने नीति तथा कार्यक्रम कसरी बनाउने को नेतृत्व आउने भन्ने कुरो चाहिँ अबको नेपाली काङ्ग्रेसको महाधिवेशनका साथीहरू र कार्यकर्ता साथीहरूले चुन्नुपर्छ टिका लगाएर पनि
8: हस् हौदय सन्तले राणाजी यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार उहाँ नेपाली कंग्रेसका सभामन्त्री उदय शमशेर राणा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: खरो विषयमा दरो बहस, नेपाली बहस।
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक।
5: डिश होम इन्टरनेट। आजले श्रोता नेपाली बसमा हामी चर्चा गरिरहेका छौँ। यतिखेर चाहिँ देशको समग्र राजनीतिक परिस्थितिको विषय, सरकारको पछिल्लो गतिविधिहरूका विषय, न्यायालयको विषय र चोलेन्द्र शमशेर जबरा पक्राउ परिसकेपछि सर्वोच्च अदालतले समेत आपत्ति जनाएको छ। मनपरी मनमौजी गर्न मिल्दैन भनेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ कानून समाजका महासचिव एवं संविधानविद कृष्णमान प्रधान। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, चोलेन्द्र शमशेर झबराको प्रकरणले यतिखेर निकै राजनैतिक वृत्तदेखि लिएर चाहिँ आम सर्वसाधारण सम्म पनि यो चाहिँ तातेको छ अहिलेको विषय। उहाँ चाहिँ शनिबार मध्यराति प्रहरीले सुरक्षा थ्रेट भन्दै लगेर गयो। त्यसपछि चाहिँ सुरक्षा थ्रेटै हो भने घरमै प्रहरी चाहिँ बढाउन सकिन्थ्यो, किन चाहिँ हिरासतसम्म वा चाहिँ एसएसपी सन्तोष खड्कासम्मको कार्यकक्षमा पुर्याइयो। अनि अघिल्लो दिन पक्राउ गरिएको हो भने दोस्रो दिन उहाँले सुरक्षा पाऊ भन्दै फेरि निवेदन लेख्नुभयो। घटनामा के खालको ट्विस्ट आएको यो?
6: धन्यवाद। मैले पनि यहाँ त्यही संचार माध्यम मार्फत पूर्व प्रहरी चोलेन्द्र शमशेर राणाको बारेमा हामीले शनिबार रातिदेखि आइतबार अहिलेसम्म हामी सुनिराखेका छौँ। पहिलो कुरो त के हामीले बुझ्नु पर्यो भन्दा, कुनै पनि व्यक्तिलाई नियन्त्रणमा या पक्राउ गर्नुभन्दा अगाडि कानूनी प्रक्रिया पूरा गर्नको लागि विद्यमान संविधानले कानूनी व्यवस्था गरेको छ। कुनै पनि व्यक्तिलाई, नागरिकलाई मौलिक अन्तर्गत स्वतन्त्र रूपमा बाँच्न पाउने र बोल्न पाउने, बस्न पाउने जुन अहिले मौलिक हकको अधिकार दिएको छ, त्यसको लागि जहाँसम्म यहाँ चोलेन्द्र शमशेर राणाज्यूको हिसाबले हेर्दा हामी दुईटा हेर्छौँ। एउटा उहाँ निजी नागरिक हो, अर्को उहाँ पूर्व प्रहरी पनि हो। त्यसैले हामीले के बुझ्नु पर्यो भन्दा, अहिले तीनवटा जुन संविधान निकायहरू छ, सरकार, स्वतन्त्र न्यायपालिका, एकले सरकारले पनि सबै कानूनी प्रक्रिया पूरा गरेर मात्रै के काम गर्छ, न्यायपालिकाले पनि त्यसरी गर्छ र संसदले पनि त्यसरी नै आफ्नो टोकीको काम गर्छ भनी हामीलाई जुन संविधानले व्यवस्था गरेको छ। र जहाँसम्म चोलेन्द्र शमशेर राणाज्यूको हकमा हो भने, अहिले उहाँलाई जुन अब विभिन्न भाषा प्रयोग गरिएको छ, नियन्त्रणमा दिएको या पक्राउ गरिएको भाषा उहाँकै भाषा छ, तर आधिकारिक रूपमा हामीले त्यति बुझ्न पाइनै रहेको छौँ। कुनै पनि व्यक्तिलाई सरकारको संयुक्त निकाय, सुरक्षा निकायले नियन्त्रणमा पक्राउ गर्नुभन्दा अगाडि त्यो व्यक्तिलाई के को लागि कुन कानून त्यो व्यक्तिले उल्लङ्घन गर्यो र त्यो कानून उल्लङ्घन गरेको हो भने अहिले दुईटा किसिम, एउटा पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी दिएर त्यो व्यक्तिलाई थाहा पाउनु पर्ने अधिकार छ, मलाई कुन कसुर अन्तर्गत समातिरहेको छ, नियन्त्रण गरेको छ भन्ने विषयमा त्यो व्यक्तिले बुझ्न पाउनु उसको संवैधानिक र मौलिक हक हो। त्यो विषयमा त्यति प्रश्न भएको हामीले पाइरहेका छैनौँ। त्यसैले म के गर्छु भने, राति 12 बजे जुन चोलेन्द्र शमशेर राणाज्यूको घरमा प्रहरी पुग्छ, चोलेन्द्र शमशेर राणा एउटा संवैधानिक निकायको अथवा न्यायपालिकाको व्यक्ति र अभिभावक पनि हो। जो व्यक्तिले राज्यले सुरक्षा दिएर राखिरहेको छ, त्यसमा 4-5 जना सशस्त्र प्रहरी र प्रहरीहरू जहाँ बसिरहेको छ, त्यो व्यक्तिको घरमा प्रवेश गर्दा बिना डकुमेन्ट अथवा पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी, अब आधार कार्ड बिना उहाँलाई समाज
5: पक्राउ गर्ने विषय चाहिँ अहिले किन हो भने, हुन त अब व्यक्तिको कमजोरी छन् भने प्रक्रिया पूरा गर्नुपर्छ भन्ने खालको विषय आयो।
6: पहिलो कुरा त यहाँ के बुझ्नु पर्यो भने, संवैधानिक निकायको प्रमुख भइसकेको, अभिभावक भएको व्यक्तिलाई, राज्यले संरक्षण दिएको व्यक्तिलाई अहिले सुरक्षाको थ्रेटको नाममा उहाँलाई जुन शनिबार राति खेगुमा पुर्याइयो, यो एउटा चाहिँ अलिकति कानुन सम्मत भएन कि भन्ने छ। अहिलेको सरकारले कुनै पनि व्यक्तिलाई अथवा संस्थाको प्रमुखलाई, अभिभावकलाई नियन्त्रणमा लिँदाखेरि कानूनी प्रक्रिया पूरा गर्नुपर्छ भनेर जुन संविधानले राज्यलाई जिम्मा दिएको छ, अहिलेको सरकार दुई तिहाईको सरकार हो, यो सरकारलाई हरेक नागरिकले ठूलो विश्वासका साथ हिजो जुन 35 वर्षसम्म धेरै कामहरू भएन अब गर्नुपर्छ, हिजो सुशासन भएन, कानूनको पालना भएन भन्ने कारणले गर्दा यो सरकारले द्वितीय जुन पाएको छ, यो सरकारले चाहिँ कुनै पनि छुट छैन, सानो सानो गल्ती गरे पनि छुट छैन, यसले संविधानले दिएको कानून दिएको अधिकार अन्तर्गत यसले काम गर्छ भन्ने नै हो। यसले के मेसेज दिइरहेको छ भन्दा अहिलेको सरकारले चाहिँ कानून समुद्रमा काम गर्छ भन्ने जुन जनताको मतदाताको विश्वास छ त्यो विश्वासलाई कसरी पालन गर्ने भन्ने विषयमा हामी अगाडि बढ्नुपर्छ। जहाँसम्म चोरेन संसद राणाको विषयमा छ, उहाँलाई कुन आधार के कसुरमा नियन्त्रणमा लियो, कुन कारण नियन्त्रणमा लियो भन्ने विषय प्रश्न भएको छैन। जहाँसम्म मिडियामा आएको हिसाबमा सुरक्षा थ्रेट भनियो भने सबैभन्दा पहिला अर्थकारीले के गर्नु पर्यो भन्दा चोरेन संसद राणाको विरुद्धमा कुन कुन अभियोग छ त्यो अध्ययन हुनुपर्थ्यो, त्यो अध्ययन भइसकेपछि मात्रै अनि कानुनी प्रक्रिया पूरा गरेर यदि उहाँलाई नियन्त्रणमा लिएको भए चाहे आज यो संसदमा न्यायपालिकाको फुल कोर्टले जजेस सोसाइटीले अनि नेपाल
5: तपाईँको आवाज अड्किएको छ कृष्णमान प्रधानजी, मलाई सुन्नुहुन्छ? तपाईँको आवाज क्लियर भएन, अलिकति आवाज क्लियर भएको ठाउँमा बस्नु पर्यो कृष्णमानजी। अलिकति कटेर आइरहेको छ, अलिक यसो बाहिर अलिक खुला ठाउँमा बोल्नु पर्यो। अनि अर्को कुरा चाहिँ के छ भने नि, जस्तो यो कानूनको प्रोभिजन छ होइन, संविधानले चाहिँ कुनै एउटा व्यक्ति चाहिँ स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारको प्रत्यावधि गराएको छ, मौलिक हक अन्तर्गतका धेरै विषयहरू त छन्, तर स्वयं चोलेन्द्र शमशेर राणाले दोस्रो दिन आइतबार चाहिँ एउटा पत्र बाहिर आएको छ होइन, उहाँले चाहिँ मलाई थ्रेट नै हो, मलाई सुरक्षा चाहियो भनेर लेख्नुभयो, यो घटनाको ट्विस्ट भन्ने वा चाहिँ यसलाई कसरी बुझ्ने?
6: अब यसलाई के बुझ्नु पर्यो भन्दा फेरि अहिले पनि मैले यहाँ निवेदन गर्ने थिएँ, अहिले नेपाल सरकारले न्यायपालिकाको प्रमुखलाई पूर्व प्रमुखलाई जुन नियन्त्रणमा लियो त्यो नियन्त्रणमा लिइसकेपछि अहिले बिना कारणमा अहिले उहाँहरूले कुनै पनि आधार कारण नखुलाइकन 10 घण्टा 12 घण्टापछि उहाँलाई जुन अहिले समय घरमै पुर्यायो भनिएको छ त्यो एउटा बिना कारण किन समातियो पनि जानकारीमा आएन, किन छोडियो पनि जानकारीमा आएन, यसले के अध्ययन देखाउँछ भन्दा हिजो पनि पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्रीलाई समातियो, दुई चार दिन थुनियो, तर अहिले आजको मितिसम्म कुनै कारणहरू बाहिर आउन सकिरहेको छैन। यसरी राज्यले प्रमुख व्यक्तिहरूलाई नियन्त्रणमा लिँदाखेरि बिना कारण समातेर दुई चार दिन थुनेर फेरि छोड्ने प्रक्रिया हो भने यो अलिकति राज्यको परिपक्वता र विश्वसनीयता वैधताको बारेमा पनि धेरै प्रश्न उठ्ने देखिन्छ। त्यसैले म के अनुरोध गर्न चाहन्छु भन्दा अबका दिनहरूमा चाहिँ न्यायपालिका संसद र सरकारले काम गर्दाखेरि चाहिँ वैधता रूपमा कसरी काम गर्ने, विश्वसनीयता कसरी काम गर्ने भनेर जानुपर्छ भन्ने मलाई लाग्छ।
5: तर अहिले चाहिँ अब नेपालको न्यायालयको विषयमा पनि धेरै प्रश्नहरू उठेका छन्, सर्वोच्च अदालतले पनि यसमा आपत्ति पनि जनाएको छ होइन, मञ्च मनपरी गर्न मिल्दैन भन्ने खालका विषयहरू पनि आएका छन्। चोलेन्द्र शमशेरजीले किन यो सेक्रिफाइस गर्नुभयो होला, त्यसो भए कम्प्रोमाइज गर्नुभयो?
6: मलाई जहाँसम्म लाग्छ यो अब हामीले जुन पत्र पत्रिका आएको भर मात्रै कुरा गर्नुभन्दा पनि आधिकारिक रूपमा उहाँहरूको अब यो विषयमा सायद केही दिनपछि आउँछ होला। अब जहाँसम्म चोलेन्द्र शमशेरजीको हकमा जुन अब नियन्त्रणमा लियो अथवा गिरफ्तारी गरियो त्यो विषयमा उहाँले आधिकारिक रूपमा बाहिरमा आइसक्नु उहाँले बोलिसक्नु भएको छैन। अहिले फुलकोटले सर्वप्रथम फुलकोटले बोलेको जजेस सोसाइटीले बोलेको हेर्दाखेरि चाहिँ उहाँलाई नियन्त्रणमा लिने कुनै पनि आधारहरू देखिएन। जब उहाँलाई नियन्त्रणमा लिएर ठेकु प्रहरीमा पुर्याइयो र उहाँलाई खालि कोठामा राखियो र कुनै पनि बाटो भएन, कुराकानी भएन, मानव अधिकार आयोगको प्रति जाँदाखेरि पनि त्यसमा भेटघाट गर्न दिएन, तर फेरि 81 फेरि दिउँसो छोडियो भन्ने हिसाबमा चाहिँ अलिकति यो एउटा अहिले नेपाल सरकारले गरेको कामले न्यायपालिका प्रतिको जुन जनआस्था विश्वासलाई ह्रास ल्याउनमा यो सरकारले पनि सहयोग गर्यो कि भन्ने अर्थमा अहिले सबैले बुझिरहेको लाग्छ। त्यसैले नेपाल सरकार र न्यायपालिका र संसदको एक अर्काको अन्तर सम्बन्ध गर्नलाई पनि यस्ता कुराहरूमा चाहिँ राज्य धेरै विचार गर्नुपर्छ। आगामी दिनहरूमा चाहिँ एकले अर्कालाई सम्मान गर्यो भने मात्रै यी संविधानका व्यवस्थाहरू कारण हुने, नागरिकको वैधिक स्वतन्त्रता जुन मौलिक हकको परिपालन हुने भन्ने मलाई लाग्छ। त्यसैले अब म के अनुरोध गर्छु भन्दाखेरि चाहिँ चोलेन्द्र शमशेर राणाजीलाई पनि म के अनुरोध गर्न चाहन्छु भन्दा उहाँले पनि एउटा बिजेपी जारी गर्नु पर्यो, उहाँलाई किन नियन्त्रणमा लियो, किन छोडियो र अहिले आजको अवस्थामा कुन अवस्थामा छ भन्ने विषयमा चाहिँ नागरिकलाई पनि जानकारी दिन पनि म चोलेन्द्र शमशेर राणाजीले अनुरोध गर्न चाहन्छु।
5: अब एउटा कुरा के बताउनु छ भने अब चोलेन्द्र शमशेरजीले चाहिँ अलिकति फरक गतिविधिहरूमा आफू सक्रियता भएको असक्रियता देखाएको सरकारका विरूद्धमा चाहिँ अलिकति लागेको भन्ने खालका कतिपय विषयहरू चाहिँ प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए भन्ने अपुष्ट समाचारहरू पनि आयो पनि हुनसक्छ।
6: हामी कानुनको विद्यार्थी के गर्छौँ अनुमानको भरमा कुरा गर्न मिल्दैन। यदि केही हो भने चोलेन्द्र शमशेर राणाज्यूले जुन तपाईँले भनेकै भाषामा विभिन्न गतिविधिमा संलग्न हो भने त प्रहरीले त्यही रिपोर्टमा लेख्नु पर्यो नि त। अहिले राज्यलाई दियो विभिन्न कानुन थ्रेड भएको हुनाले हामी नेतृत्वमा लियो भनेर भयो जुन पक्राउ पुर्जी जरुरी पक्राउ पुर्जी लेखिनु पर्यो नि त। त्यो कुरा अहिले प्रहरीबाट पनि कुनै विज्ञप्ति आएको छैन बाहिर, सरकारबाट पनि कुनै विज्ञप्ति आएको छैन बाहिर। त्यस कारणले यदि तपाईँको भाषा यदि सही हो अहिलेको सरकारलाई अहिलेको प्रहरी प्रशासनलाई त्यो लागेको हो त्यही कुरो भन्नु पर्यो नि त। त्यसैले भन्ने एउटा गर्ने एउटा गर्नु भन्दा पनि सही तथ्य सूचनाको आधारमा अध्ययन हुनु पर्यो र त्यो अध्ययनलाई भोलि पुष्टि हुने गरेर काम गर्नु पर्यो। राज्यले काम गर्दाखेरि सबै नागरिकले के विश्वास गर्छ भन्दा कानुनी समत्व पूर्ण काम गर्छ र राज्यले गल्ती गर्दैन, गल्ती गर्ने छुट छैन भन्ने जुन मान्यता छ त्यो मान्यतामा पनि अहिलेको प्रशासन र सरकार लाग्नुपर्छ भन्ने मेरो अनुरोध हो।
5: हस् किसान प्रधानजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। कानुनका जानकार संविधान भेट कानून समाजका महासचिव कृष्णमान प्रधान, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दाल मोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दे बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा त दिनुपर्छ नि।

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9821484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमन की बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरूरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौक की बीरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हॉस्पिटल बीरा चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: हाम्रै विराटको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 अब भयो अब गुड भेरी गुड भेरी गुड
3: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
4: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
3: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
4: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
5: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16-60-01-36-40 र एनसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
6: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
4: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
6: फोन नम्बर फेरि एकपटक 16-60-01-36-40 तथा 98-015-71-236

0: पूरा पूरा चारैतिर हिँड्नु पर्छ भने उसको गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपद मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
1: चतुर्दशी 30 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
4: साक्षरता अभियानमा 36 अर्ब खर्च, कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड र 30-55 को प्रावधान, बजारमा घटेन प्लास्टिक, कंग्रेसको उद्घाटन सत्र 2 दिनपछि हुने लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको वन क्षेत्र विश्वमा घट्दै नेपालमा बढ़दै शीर्षकको शुभ समाचार।
1: नेपालले वन क्षेत्र बढ़ेर कुल भूभागको 46% पुगेको विषयलाई अन्तर्राष्ट्रिय मंचमा उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको छ, तर विश्वभरि वनको समग्र अवस्था भने अझै उत्साहजनक नरहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ को नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले वन विनाशको दर केही घटे पनि वन क्षयीकरण, डडेलो रोग तथा चरम मौसमी घटनाको दबाव बढ़िरहेको देखाएको छ। विश्वभरिको वनले पृथ्वीको कुल भूभागको करिब 32% अर्थात 4 अर्ब 14 करोड़ हेक्टर क्षेत्रफल ओगटेको छ। वनले करिब 714 गिगाटन कार्बन संचित गरेका छन्। पृथ्वीका स्थलीय जैविक विविधताको 80% वनमा आश्रित छ। विश्वको करिब 1/3 जनसंख्या खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि वन र रूखमा निर्भर रहेको एफओले जनाएको छ, तर वनमाथिको दबाव बहुआयामिक बन्दै गइरहेको छ। नेपालले सामुदायिक वन संरक्षण क्षेत्र तथा अन्य संरक्षणका कार्यक्रम मार्फत वन क्षेत्र विस्तार र संरक्षणमा उल्लेखनीय प्रगति गरेको र वन क्षेत्र 46% पुगेको सरकारी दावी छ, तर वनको क्षेत्रफल बढ़नु मात्रै वनको स्वास्थ्य राम्रो भएको प्रमाण नहुने एफओको प्रतिवेदनमा उल्लेख गरिएको छ। वनको पारिस्थितिक अवस्था, प्राकृतिक पुनर्जन्म, जैविक विविधता, वनको संरचना, माटो तथा पानी संरक्षण र वनले स्थानीय समुदायलाई उपलब्ध गराउने सेवाको अवस्था समेत मूल्यांकन गर्नुपर्ने प्रतिवेदनमा जोड़ दिइएको छ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाता खोल्नु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिस, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। सरकारले साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। त्यतिबेला निकै तामझामका साथ नेपाललाई 2 वर्षभित्रै साक्षर नेपाल घोषणा गर्ने घोषणा गरिए पनि वर्षौं बित्दा समेत लक्ष्य पूरा हुन सकेको छैन। यसबाट सरकारले कार्यक्रम घोषणा गर्ने तर सिकाइ उपलब्धिमा पर्याप्त ध्यान नदिने गरेको प्रष्ट हुन्छ। यसपटक पनि सरकारले आर्थिक वर्ष 2083-84 साक्षर नेपाल घोषणाको लक्ष्य राखेर मधेस लक्षित कार्यक्रम अघि बढ़ाएको विभागले जनाएको छ। नेपालमा 2065-69 सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो। आर्थिक वर्ष 2067-68 घरधुरी सर्वेक्षण मार्फत निरक्षर को विवरण संकलन गरिएको थियो। सोही तथ्याङ्कका आधारमा 2072 सालमा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन भयो। 2071 सालदेखि 15-60 वर्ष उमेर समूहको जनसंख्या मध्ये 95% साक्षर भए साक्षर जिल्ला घोषणा गर्ने अभ्यास शुरू गरिएको थियो। आर्थिक वर्ष 2071-72 निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइएको थियो। 76 सालसम्म साक्षरतामा निकै ठूलो लगानी भइसकेको देखिन्छ। विगतमा बजेट पाउने प्रलोभनमा कतिपय पालिकाले फर्जी तथ्याङ्क समेत राखेर साक्षर घोषणा गर्ने विकृति बढ़ेको थियो। त्यसपछि सरकारले कड़ा अनुगमन तथा नियमन अघि बढ़ायो। वर्षमा करिब 2 अर्ब रूपियाँका दरले 18 वर्षमा साक्षरता र निरन्तर सिकाइमा 36 अर्ब भन्दा बढ़ी रकम राज्यले खर्च गरिसकेको छ।
3: नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिका कारण महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारिएको जानकारी दिनुभएको हो। यसअघि असो 16 गते नै उद्घाटन शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा उद्घाटन हुने भएको हो। करिब 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको 15 महाधिवेशन 18 असोजमा काठमाण्डुको खुला मंचमा उद्घाटन हुन लागेको हो। काठमाण्डु आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता 16 गतेदेखि नै शुरू हुनेछ। 19 र 20 गतेसम्ममा बन्द सत्र तथा 21 र 22 गतेमा निर्वाचन हुने गरी कार्यतालिका बनाइएको जनाइएको छ। यसअघि 16 असोजबाट महाधिवेशन शुरू गर्ने तयारी भए पनि 2 दिन सारिएको हो। महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुला मंचमै गर्ने तयारी भएको छ। करिब 7,000 प्रतिनिधि सहभागी हुने भएकाले खुला मंचमा कम्तीमा 3 वटा बक्स बनाइनेछ। एउटा बक्समा करिब 3,000 प्रतिनिधि अट्ने गरी संरचना तयार पारिनेछ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 19 र 20 असोजमा हुने बन्द सत्रमा 7 प्रदेशका छुट्टा छुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल गराउने तयारी भएको छ। यसैबीच कांग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर 15 महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको छ। महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको हो। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भइरहेका महाधिवेशन र अधिवेशनहरूबाट देशभर झण्डै 44,000 युवा नेतृत्वमा उदाएका छन्। पार्टीको नयाँ व्यवस्था अनुसार 35 वर्ष मुनिका झण्डै 44,000 युवाले पार्टीको पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिएका छन्। नेपालका कुनै पनि पार्टीमा एकैपटक यति धेरै संख्यामा युवाहरूले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको उनको दावी छ। नयाँ विधानमा हरेक वडामा 35 वर्ष मुनिका एक महिला सहित कम्तीमा तीन युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले 6743 वडाबाट कम्तीमा तीन जनाको दरले 20,229 जना निर्वाचित भएका छन्। तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढ़ीमा 7 जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यस अनुसार औसतमा 5 जना निर्वाचित हुन्छन् भन्ने मान्दा 33,715 जना 35 वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। यसै गरी हरेक गाउँपालिकाको वडामा एकजना र नगरपालिकाको वडामा दुईजनाका दरले कार्य समिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। नेपालमा अहिले गाउँपालिकातर्फ 3,215 वडा रहेका छन् भने नगरपालिकातर्फ 3,528 वडा रहेका छन्। त्यसैले नगरपालिकाको वडामा 3,215 वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिकातर्फका वडाहरूमा 3,528 जना दुई जनाका दरले 7,056 जना युवाहरू वडा सदस्यमा निर्वाचित भएका छन्। दुई दिन पछि सरू कांग्रेसको 15 महाधिवेशन असोज 18 गते खुला मञ्चमा उद्घाटन हुने आजको हिमालय टाइम्समा खबर छ।
2: सरकारी कर्मचारीलाई दुई वर्षको कुलिङ पीरियड लगाइने भएको छ। कुलिङ पीरियड भनेको सेवाबाट राजीनामा दिएर वा अवकाशमा गएर बाहिरिएपछि पुनः अर्को सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो। सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएकाहरूका लागि दुई वर्षको यस्तो कुलिङ पीरियड लाग्ने प्रावधान सहितको संघीय निजामती सेवा विधेयक तयार भएको छ। प्रस्तावित विधेयकमा ऐनमा रूपान्तरित भएपछि सरकारी कर्मचारीले सेवाबाट बाहिरिएपछि कम्तीमा दुई वर्ष संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन पाउने छैनन्। यस्तो प्रावधान सहितको विधेयक संघीय संसदमा पेश गर्न मंगलबार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ। यो सँगै विधेयक संसदमा दर्ता हुने बाटो खुल्ला भएको छ। उक्त विधेयकले सरकारी सेवाबाट अवकाश वा राजीनामा लिए लगत्तै संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्तिमा जाने प्रवृत्ति रोक्ने सरकारको विश्वास छ। सरकारी कर्मचारीका लागि कुलिङ पीरियडको व्यवस्था लागू गर्ने विषय मसौदाको रूपमा पहिलो पटक आएको भने होइन। 2080 सालमा प्रतिनिधि सभामा आएको संघीय निजामती सेवा विधेयकमा पनि यस्तो प्रावधान थियो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि 2082 जेठमा दुई वर्षको कुलिङ पीरियड राख्ने निर्णय गरेको थियो। समितिबाट पारित प्रतिवेदनमा निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो। कर्मचारीलाई दुई वर्षको कुलिङ पीरियड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसदमा नयाँ होइन। सांसदहरू सकभर बैठकमै सहभागी नहुने भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति पुरानै हो। यस गत भदौको युवा आन्दोलनपछि चुनिएर आएका युवा र नयाँ सांसदहरूको पारा पनि उस्तै देखिएको छ। संसदमा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची भए पनि सांसदहरू बैठकमै नआउने आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति प्रतिनिधि सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय संसदमा अझै नयाँ प्रवृत्ति देखिएको छ। सांसदहरू बोल्न नाम टिपाएर बोल्ने समयमा चाहिँ बेपत्ता हुने गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै दृश्य देखियो। बैठकको शून्य समयमा सभामुख डोल प्रसाद अर्यालले जगदीश खरेल दोलखालाई बोलाउनुभयो तर उहाँ उपस्थित हुनुहुन्थेन। सभामुखले तीन पटकसम्म नाम बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। केही सांसदहरूले बोलिसकेपछि धर्मराज केसीको पालो आयो। सभामुख अर्यालले नाम बोलाउनुभयो, फेरि उहाँ पनि देखिनु भएन र उही प्रवृत्ति देखियो। उहाँ सभामा उपस्थित हुनुहुन्थेन। तीन पटक बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। सांसदहरू बोल्दै जाँदा सभामुखले फेरि अर्का सांसदको नाम बोलाउनुभयो। त्यस क्रममा अर्का सांसद पुकार बमको पालो आयो। सभामुखले तीन पटक पुकार बमको नाम बोलाउनुभयो तर पुकार बम सभाकक्षमा भेटिनु भएन। मंगलबारको प्रतिनिधि सभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहने सांसद खरेल, केसी र बम तीनैजना सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। आजको हिमालय टाइम्समा खबर छ नाम टिपाएर सांसद टाप शीर्षकमा।
2: राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। एकजना सत्ताको केन्द्रमा रहिरहन चाहन्छन्, अर्का सत्ता विरूद्ध सड़कमा उभिन रूचाउँछन्। सरकारको नेतृत्व गरिरहेको दलका सभापति हुन् रवि लामिछाने र सरकारका काम कार्यवाहीमाथि निरन्तर प्रश्न उठाउने अभियन्ता हुन् दुर्गा प्रसाई। तर यी दुवैको राजनीतिक बाटो फरक भए पनि उनीहरूलाई पछ्याइरहने निकाय हो अदालत। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति लामिछाने बालेन्द्र शाह नेतृत्वको सरकारलाई मार्गदर्शन गर्छन्। सरकारको भुवाङ पार्ने कार्यशैली देखिएमा आफू रफू भर्दै टाल्न खोज्छन्। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाई भने सरकारको व्यतिथि र आलोचनामा खरो उत्रन्छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र मेडिकल व्यवसायी दुर्गा प्रसाई फरक पृष्ठभूमिका पात्र हुन्, तर पनि विभिन्न मुद्दा, पटक पटकको प्रहरी हिरासत र अदालतको यात्रा उनीहरूको जीवन पर्याय जस्तै बनेको छ। रविलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा तीन पटक पक्राउ गरी अदालत पटक पटक म्याद थप्न लगियो। प्रसाई त पक्राउ नै 15 चोटि परिसके। दुर्गा प्रसाईको 15 पटकको पक्राउको तालिका अन्नपूर्ण पोस्टले छापेको छ। 2076 माघ 1 2081 भदौ 28, 2081 भदौ 31, 2081 मंगसिर 4 विद्युतीय कसुर तथा साइबर अपराधमा, त्यसै गरी 81 मंगसिर 14, 2081 चैत 17, 81 चैत 17, 81 चैत 29, 82 वैशाख 4, वैशाख 23, फागुन 5, फागुन 17, 83 जेठ 4, साउन 18 र असोज 12। राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्टले यो खबर छापेको हो।
3: आजको नागरिक दैनिकमा बेरितका आदेशले सधैं अप्ठ्यारोमा प्रहरी शीर्षकमा मुख्य खबर छापेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुदन गुरूङसँगै थिए। निकट स्रोतका अनुसार गृहमन्त्री गुरूङले जबरालाई पक्राउ गर्न महानिरीक्षक कार्कीलाई निर्देशन दिँदा कुनै कानूनी आधार बताउन सकेनन्। कार्कीले पनि कुनै फौजदारी कसुर बिना जबरालाई नियन्त्रणमा लिने अधिकार प्रहरीसँग नभएको अप्ठ्यारो पर्न सक्ने भन्दै गृहमन्त्रीलाई सम्झाउने कोशिश गरे। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट फर्किए लगत्तै पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्न आदेश दिएका थिए। गृहमन्त्री गुरूङले प्रधानमन्त्री शाहको आदेश रोक्न सकेनन्। त्यसपछि शनिबार मध्यरातमा जबरालाई निवासबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकको पुर्याइएको थियो। प्रहरी स्रोतका अनुसार जबरालाई हिरासतमै राख्नुपर्ने दबाव प्रधानमन्त्री सचिवालयको थियो। कुनै उजुरी नै नभएको र त्यसमा पनि प्रधान न्यायाधीश जस्ता व्यक्तिलाई हिरासतमा राख्नु घातक हुने देखिएपछि जबरामाथि सुरक्षा चुनौती निम्तिएकाले गृहमन्त्रीसँगको परामर्शमै उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको देखाएर आइतबार दिउँसो परिवारको जिम्मा लगाइयो। प्रहरीले जेएनजी समूहबाट डिस्कर्टमा जबरामाथि घरमै आक्रमण गर्ने योजना बनाएको सूचनाका आधारमा सुरक्षित स्थानमा सारिएको दावी गरे पनि गृह मन्त्रालयले यसबारे कुनै प्रश्न जवाफ दिएको छैन। मन्त्री परिषदको मंगलबार बसेको बैठकको निर्णय सुनाउने क्रममा पनि सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई सुरक्षाकै कारण सुरक्षित स्थानमा लगिएको दावी गरे। तर ती चुनौती दिने समूहमाथि अनुसन्धान भइरहेको छ कि छैन, पूर्व प्रधान न्यायाधीशलाई धम्की दिने समूह को हो, उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकारले प्रहरीसँगलाई कस्तो निर्देशन दिएको छ, यी र यस्ता प्रश्नको जवाफ दिन भने उनले सकेनन्। बेरितका आदेशले सधैं अप्ठ्यारो